0: کیونکہ اسی دن پیغمبر صاحب اس دنیا میں تشریف لائے. مسلمان اس دن حضرت محمد صاحب کے جیون، ان کے اچھے آچرن، سادگی اور مانوتا کے لیے دیے گئے سندیشوں کو یاد کرتے ہوئے جشن عید میلاد النبی بڑے ہی جوش خروش اور بھائی چاروں کو دھیان میں رکھتے ہوئے اس تہوار کو مناتے ہیں. اس دن مسجدوں، گھروں اور محلوں کو سجایا بھی جاتا ہے اور پرچم کشائی بھی ہوتی ہے. اس دن قرآن کی تلاوت اور نعت بھی پڑھی جاتی ہے. اسے مانوتا کے لیے ایشور کی رحمت کے پرتی آبھار ویکت کرنے کا دن ہوتا ہے. شتو، عید کا مطلب ہے خوشی منانا اور میلاد کا مطلب ہے جنم یا پیدائش، جسے ہم عید میلاد النبی کے نام سے بھی جانتے ہیں. دھارمک سندروں میں دیکھا جائے تو اسے وشیش روپ سے پیغمبر حضرت محمد صاحب کے یوم پیدائش سے جڑا ہوا تہوار ہے. شتو، ایتہاسک مانیتاؤں کے انوسار محمد صاحب کا جنم 570 عیسوی میں ہوا تھا. ایتہاسک دستاویزوں کے انوسار اس پرو کو منانے کی اوپچارک شروعات 11ویں شتابدی میں مصر کے فاطمی راجونش کے شاشن کال میں ہوا تھا. جب وہ بڑے ہوئے تو اس سمے ظلم اور ستم اپنے چرم سیما پر تھی. انہوں نے کچھ ساتھیوں سے مل کر کچھ حد تک اس پر قابو بھی پایا. ان کا ایک ہی مقصد تھا کہ دنیا میں امن اور شانتی رہے. خاص کر بیٹیوں پر زیادہ ظلم ہوتا تھا، انہوں نے اس کو روکا. ان کا ماننا تھا کہ ایک بیٹی سارے ونش کو چلا سکتی ہے تو اس کو ڈنڈت اور پرتاڑت کیوں کیا جانا چاہیے. شرطاؤ، عید میلاد النبی پر دنیا بھر کے مسلمان اپنی پرمپراؤں کے انوسار مسجدوں اور گھروں میں فاتحہ اور غریبوں کو نئے کپڑے اور عام لنگر کا بھی انتظام کیا جاتا ہے. اسی دن اسلامک جھنڈے لے کر بڑی سنکھیا میں لوگ ایک ساتھ مل کر بھائی چاروں کا سندیش دیتے ہوئے جلوس بھی نکالتے ہیں اور ان کی شان میں نعت بھی پڑھی جاتی ہے. اس تہوار کو منانے کا مقصد مکھی روپ سے آپسی پریم، بھائی چارہ، شانتی اور انسانیت کا سندیش دینا ہے، اور یہ سماج میں ایکتا اور سدبھاؤ کو مضبوط کرنے کی پریرنا بھی دیتے ہیں. شرطاؤں، کسی بھی مذہب میں دھرم کو نقصان نہیں دینے کا سندیش ہمیں گیتا، قرآن، بائبل میں نہیں ملتا ہے. اس دن سبھی سماج کے لوگ گلے مل کر گلے شکوا کو مٹاتے ہیں. جات پات اور بھید بھاؤ سے اوپر اٹھنا دیش میں امن شانتی کا سندیش مول سدھانت ہے. مسلمانوں کا ماننا ہے کہ نبی کی دنیا میں آنا پوری کائنات کے لیے ایک رحمت کا دروازہ ہے. اس دن ان کی شان میں امن، تعلیم، ترقی کو بیان کرنے والے نعرے بھی لگائے جاتے ہیں. شرطاؤں، یہ بھی جاننا ضروری ہے کہ ان کے والد صاحب یعنی ان کے پتا کا نام عبداللہ بن عبد المطلب تھا اور ان کی ماتا کا نام بیوی آمنہ تھا. ان سے ہمیں یہی سیکھ ملتی ہے کہ چاہے کوئی بھی دھرم کیوں نہ ہو، سبھی میں آپسی بھائی چارہ اور سبھی دھرموں کا مان سمان، بیواؤں کو سمان دلانا، غریبوں کی سہایتا کرنا آپ کا کہنا تھا کہ اپنا خیال رکھنے سے پہلے پڑوسیوں کا خیال بھی رکھنا ضروری ہے. ان کا ماننا تھا کہ مومن کے لیے اپنے اعمال کی اصلاح نہایت ضروری ہے. ہمیں خاص طور سے یہ سمجھنے کی ضرورت ہے کہ ہر چیز فنا ہونے والی ہے، باقی رہنے والی رب کی ذات ہے. مسلمانوں کا یہ عقیدہ ہے کہ اصل زندگی مرنے کے بعد شروع ہوگی. دنیا کی زندگی ناپائیدار ہے، مرنے کے بعد جو زندگی شروع ہوگی اس کے لیے فنا نہیں ہے، باقی رہنے والی زندگی ہے. جو کہ آپ دنیا میں کریں گے وہی اعمال آپ کے آخرت میں بھی جائے گا. ان کا کہنا تھا کہ ہر مومن کو دنیا میں بہتر زندگی گزارنے اور آخرت بہتر بنانے کے لیے علم کی ضرورت ہے. ہمیں किस तरह से जिंदगी गुजारना चाहिए, उनका मानना था कि एक खुदा की इबादत के साथ ये भी जरूरी है कि खाने पीने चलने फिरने सलाम व कलाम एक दूसरे के हुकूक लिबास शक्ल व सूरत खरीद फरोख्त अच्छाई का भी हुक्म देना बुराई से रोकना सब इस्लामी तरीके पर होना चाहिए। जिसे अपने रब से मिलने की उम्मीद हो उसे चाहिए कि नेक काम करे और अपने रब की इबादत करे। आपके बताए हुए तरीकों और आचरण को सुन्नत कहा जाता है जो कुरान के बाद मुसलमानों के लिए जीवन का मुख्य आधार है। इस्लाम धर्म और इतिहास में पैगंबर मोहम्मद साहब को मानवता का सबसे आम आदर्श और महानतम शख्स माना जाता है क्योंकि उनका पूरा जीवन सच्चाई दया न्याय और समाज सुधार का एक अनूठा उदाहरण था। उन्हें अपनी सारी दुनिया के लिए दया और करुणा का सूत्र बताया गया है। उन्होंने अपने कट्टर दुश्मनों की भी मक्का विजय के दौरान माफ कर दिया था। अपनी बीमारी के दौरान उन्होंने मुसलमानों के आखिरी वक्त में भी नमाज कायम रखने और अपनी अच्छी आस्थाओं को कायम रखने का जोर दिया था। कमजोर लोगों का ध्यान रखने की वसीयत भी की थी। मुसलमानों का विश्वास है कि 40 वर्ष की आयु में हीरा की गुफाओं में फरिश्ते जिब्राइल अलैहिस्सलाम के जरिए उन्हें अल्लाह का संदेश मिला। उन्होंने अरब समाज में फैली कुप्रथाओं विधवाओं यतीमों को सताना लड़कियों पर जुल्म करना इन सब का विरोध किया। उनका चरित्र अत्यंत श्रेष्ठ कोमल और उच्च नैतिक मूल्यों से परिपूर्ण था। वे राजाओं जैसी शान शौकत से दूर रहते थे। जमीन पर बैठना जमीन पर खाना खाना अपने कपड़े और जूते खुद ठीक करना उनकी सादगी को दर्शाता है। देश के अमन के लिए शुरू करना उनका संदेश था। शायर भी कहता है जब तलक ये चांद तारे झिलमिलाते जाएंगे जब तलक ये चांद तारे झिलमिलाते जाएंगे तब तलक जश्न ईद मिलादुन्नबी मनाते जाएंगे। नूर वाला आया है नूर लेकर आया है नूर वाला आया है नूर लेकर आया है सारे आलम पे ये देखो कैसा नूर छाया है। आ गया नूर वाला जिसकी ऊंची शान है आ गया नूर वाला जिसकी ऊंची शान है गली गली शहर सज गया और नबी प्यारे नबी मेरा भी घर सज गया। मरहबा या मुस्तफा से प्यार है दिल से ये इकरार है हर कोई ईद मिलादुन्नबी करने को तैयार है। जश्न ईद मिलादुन्नबी आप सबको मुबारक हो मुबारक हो मुबारक हो।
1: अभी आप सुन रहे थे शहीद हुसैन की वार्ता ईद मिलादुन्नबी। मीडियम वेब पर ये आप सुन रहे हैं दैनिक कार्यक्रम नमस्कार जगदलपुर। श्रोताओं जैसा कि आप जानते हैं आज है ईद मिलादुन्नबी। हसरत मोहम्मद ने सच्चाई ईमानदारी रहम इंसाफ सब्र शुक्र मोहब्बत और इंसानियत जैसे बहुत ही ऊंचे और नेक उसूल सिखाए। उन्होंने अमीर और गरीब बड़े और छोटे सबको बराबर समझा। उन्होंने कभी किसी के साथ जुल्म नहीं किया और हमेशा दूसरों के हक की हिफाजत की। इसी वजह से बहुत से मुसलमान इस दिन इनकी सीरत को याद करते हैं दरूद पढ़ते हैं नात शरीफ सुनते हैं मजलिस करते हैं गरीबों में खाना बांटते हैं और दुआ करते हैं साथ ही अल्लाह की इबादत करते हैं। अल्लाह भी हमें उनके बताए हुए रास्ते पर चलने की शिक्षा देते हैं।